0: डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम पर होल सेल रेट तला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम याद साते दबाइए सुर दे और कारिये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बडग्राम कमके बची सासो द हर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ब्लादर सर दर्द दविख्तो बेवख्त स्पिनी दिल वर्जी दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपटती दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बडग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोर बजो पूरी कीगी तासो बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज आगा तासो डॉक्टर निजामुद्दीन जलाल से अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज के भी पीर मंगल बद औ जुमरात दगाशानी ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रेव रज के भी जुमा हफ्ता औ इतवार नौ पता याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम नूर मालूम दोबारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम।
2: د ضلع بټګرام د خلکو په بار بار غوښتنه باندې د نیو جرمن هومیوپاتیک سنټر میدان مشر ډاکټر پروفیسر هومیوپاتیک جناب ډاکټر اکبر قریشی صاحب دا فیصله کړې ده چې دوی به د 15 ورځو په ځای په بټګرام کې 40 ورځې او پی ډی کوي، یعنی د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې به په کلینیک کې موجود وي. نو که چېرې تاسو د معدې جمله امراض بلډ پریشر شوګر دما ارکنسا بواسیر خونی بادی نواسیر انزائٹی ٹینشن ڈپریشن سٹریس د سرمنی مرزونا د نارینو او زنانو پټ مرزونا د گردے کانی د تریخی کانی یا د نور یو شمیر مسلو سره مخ یې، نو د هر میاشتې لومړۍ تاریخ نه تر 40 تاریخ پورې نیو جرمن هومیوپاتیک سنټر میدان ته ځان را رسولی شي. پته یاد ساته، نیو جرمن هومیوپاتیک میډیکل سنټر نوې نادرا دفتر سره نږدې ګټ مول میدان بټګرام. د رابطې شمیره ده 0311

मेरे हक में जो दलीलें थी सब फिजूल है अब, मेरे हक में जो दलीलें थी सब फिजूल है अब, मेरा गवाह गवाही देने से ही मुकर गया। अस्सलाम वालेकुम, अस्सलाम वालेकुम एंड अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। امید ہے لیلہ رمجتا سٹول پروگرام اشارہ سوکر اخیرا سا او خپل دغه جون بخوندو نتر لا سکوای پروگرام د خندا کړه سره زم ساسو میزبان تاج الرحمن دامن ریډیو په مټا سره شهر چارته پلیټ

जबल में से जगह ले भाई बड़ग्राम खालो को टोल योशांत दिन ना जी ना टोल खालो योशांत ना देखा अरे दस वापस की दस टोल खालो कप यो तराजू की अगर टोल का वही दस ना देखना अरे उकस नेचर जुदा दे फितरत जुदा दे जहन जुदा दे ख्याल जुदा दे फिक्र जुदा दे माइंडसेट जुदा दे हाँ आवाज जुदा दे सोच जुदा दे चाल चलने जुदा दे ड्रेसिंग जुदा दे एजुकेशन जुदा दे खबर अंदाज जुदा दे सही ना नौ दस टोल खलक यू शाने मगने हाँ बिल्कुल जनाब फसल चाहे जिंदगी बर्बाद है कड़ी मड़ा خپل زندگی پخپل جوړه اصول غیر خپل زندگی ورکوي غیر بدل بربادی او به خلک سوچ کوي کنه صحیح نه هاو کنه مړ خو سوچ موچ ته زم غنیش ترې او ډایرکټلی اند اعتبار کو کنه بیا خو ظاهر خبر ده موږ ته داسې قسمه سلا بدلا هغه ملاویږي کنه سوچ نه اصل چا زندگی برباد کړی تاسو خپل زندگی خپل جوړ کړئ واغې په لایف کې داسې کار وکړئ شي خپل استو مان شي کنه سو جی تاسو میسج کال دام د پروګرام بر خدیب بای د بل میسج جاله السلام علیکم بھائی جان کی حال ہے حال زبردست ہے یار لسنرز کو سلام وعلیکم السلام باتوں باتوں میں اچھا جی باتوں باتوں میں کیا یہی میسج انکلوڈ کرتے ہیں لیکن اس سے پہلے ایک اور گورو پلان میں السلام علیکم جی السلام علیکم وعلیکم السلام دی خیال بل طرف سے زوبل کال وخت السلام علیکم جی وعلیکم السلام ہے بل میسج اگلے دی جی وائی چی باتوں باتوں میں خرافات خرافات لکھ لے کسی شدید لکھ لے دی باتوں باتوں پہ خرافات سیجلی پا سکتے ہیں جو کم ظرف ہوں خج خ داس وسو دمه سے ذل ولما یو کال روانه کال پکې خلو ګروپ لاره مده السلام علیکم جی السلام علیکم جی وعلیکم السلام دې خیال پته لګی کم طرف ته دې

0: امن د تیرو مشال لے امن زمنګ د ټولو شریک کور دے ریڈیو امن ایف ایم 88.4 بټګرام
1: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
2: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज़्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा। आप सुन रहे हैं रेडियो अमन 88.4 बटग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
0: گران اوریدن کو دا امن ریڈیو ایف ایم 88.4 بٹاگرام دے دا وقتاسو زمونگا اسلامی نشریات آوری

Assalamu alaikum wa rahmatullahi wa barakatuh. Now, welcome Pakistan, welcome KPK, welcome Hazar Division, and welcome District Battleground people. This is my friend RJRJ Salah Khan, and you are directly listening to me from Radio Aman FM 88.4 Battleground. I hope you all are doing fine. I want to see a beautiful smile and a beautiful face. I want to see happy, healthy, and prosperous. You guys are the shining star of our show. And your participation makes it so amazing. May you live long. As you know, I do my show on every Saturday, Sunday, and Friday night. So it is a day Thursday and Friday night, and I am here with you to make it more beautiful, cause beautiful people have a beautiful night. Mehraban kadardan intezar ki gadiya hui tamam. आ गया है आप लोगों का भाईजान आर जे सलाह खान जीम सस हो सस दो सस कुर्ब आर जे सलाह खान तजुमा की आवाज और द रेडियो मनी पे मत अत अशर सदो बड़े ग्राम ने बिल्कुल नेक बनी गबांदी बखैर रगले जिस तरह में से जोड़ तकड़ान ताजा खुशाल सुकाल पर मजा नेक उम्मीद नाने खेलरम दस बरोग जोड़ी हालात वाकियात बखबी और मौसम द गर्मी बा इंजॉय कवे दी सरा सरा द जुन द रंगीन ने मला दे खुले मजे गाने तला सकवैया और सरा आइसक्रीम ना कुल्फियाने और देसर बला खुले मजे गाने वहां दे तला सकवैया हाल के नजी से गर्मी नो हगी सरा खुदी खवा یخ یخ وباو یخ یخ آیس کریمانه و یخ یخ کلفیانه ای های های های او ورسره ده یخ یخ کول ڈرنکس او زیات مس کی خان او کله چی هم گرم شنی بیا ده یخ بو استعمال جات مگر دیسری بیا تخس بیماران کیگی بیا ده زو ڈاکٹر نه ده او ده سکس به چس انفیکشن کیگی ده سس کم نیه استعمال کتنی خبر چکم Happy birthday and many, many more. Happy returns of the day. Because our jenam din day amar ka shauda raza banjan ki baar baar nasha po khush halu sara. So ke drive ako taba chi drive carefully and have a safe journey. And first you have to fasten your belt. So kam driving ki ako taba chi driving mo po khair shauda haqi namak ki taas da belt isi maal laziman ke wazik taas da belt nige chi baita sa masala ara pi khi ki zika aga de traffic wale bia chi kam diya taas chalan ke bhi hamnu da taas da belt isi maal laziman ke wazik ji بھائی دلی کے چا کر رہا گلی بھی ککی ککی ما شو مانے تے خوشحالی یعنی اور کراؤں نہ بچیا نہ وئی وئی نہ چا کرے پنز کالا چا کر دری کالا چا کر جکم دی لس لس کالا پس ما شو ما ککی یا ما شو ککی را گلی دے اللہ کا خوشحالی نہ نہ خپل خپل نہ مبارک یعنی کہ فلان کی زیا شو فلان کی لور وشلا وئی وئی نہ سن خوشحالی خبر ا دے کنا نزاد واگی تس لبو دین سالی ہر اس سوک بند خود دی پورا پورا ہو گئی دین علاوہ کہ چا دا کہ کی را لوشی ان ہا گوی کر وی واجد ہا ہا ہا ہا او کنے جی نشا کر وی نن واجد ودن خادن خوشالیاں ہا ہلک او ہا جل کی چ دی گوی نن واجد او ای دا وایو کہ مبارک مشسم سخ سخ مبارک شه صاف سنن دوار وسد واجد دا او کنے جی

0: टाइमिंग सर कम नहीं नोवर्स बस सुना हम शमीज का से मग ना पाते शिव या सुना है सब मिल जाए दुआस दुआस क्या है सुना है सब मिल जाए दुआ से वो क्या कहते यार सुना है सब मिल जाए दुआ से अब तुम बताओ मिलेगी या मांगू खुदा से वाह वाह वाह मैं राशिदा जी आपका बहुत ही ज्यादा हम शुक्रता गुजार है सही था ओके थैंक यू सो मच
1: दजमा फरमाइश
0: खाजा से ओके था लेकिन मत रहू खैज माल सही न कतले
1: خدای د کابل جنې کې بیرته راولي زمانه د سر سره زما ډېر پیور اکثر کنه کله سړی داسې تنهایی کې نه شي کنه کله دادان ته پلیږم
0: پروگرام ڈن ہو گیا تیرا کام ہو گیا میری پرا ہو جان رے خبر ہو رہا قوالی کے لوگ خبر آ رہا ہے قوالی کو رہا کرا ارے زبردست 2019 کی آپ 2019 کے میٹرک کیوں نہ آپ 2017-18 کے قوالی میں کہہ رہے
1: ہیں رب مہنگی والا کروں ہمارے یہ قربان لے گیا بچوں کا وقت یہ قربان خبر ہو گیا بچہ کیوں ماتم یہ قربان ہو
0: تھینک یو سو مچ منگا سمجھ جی ماں سرا کوالی کوالی خبر ہے
1: ترکی جی
0: تو ماں تو یاد کر سکتا

0: नेक्स्ट मैसेज ऑफ द शो आज, सच तो ये है कि मुझे लोग नहीं जान सके, सच तो ये है कि मुझे लोग नहीं जान सके, खासकर जो बड़े दावे से मुझे जानते हैं। वाह वाह वाह, थैंक यू सो मच। अल्लाह आपको लंबी दराज उम्र दे, और अल्लाह करे कि वो आपको जान ले तो आपके लिए बेहतर होगा। अब इसके अलावा और कुछ भी नहीं कह सकते। ओके जी, थैंक यू। By the way, mass call is ma kare. अगर आपने कॉल करनी है तो पूरा कॉल कीजिए, वरना ना ही कीजिए।
1: आपका मिला हुआ नंबर इस वक्त मसरूफ,
0: आपका मिला हुआ नंबर इस वक्त किसी और कॉल पर मसरूफ है, बरे करम आप दोबारा कोशिश कीजिए। द नंबर यू स्टार इज विजिट थम ऑन पीस टाई अगेन लेटर। हाँ, मिसरा कलर का टाइम ऐसा लेट कीजिए। बड़ी टोकरे खाकर समझदार हुई हूँ, समझदार हुई है, बड़ी दस अजीब बड़ी ठोकरे खाकर समझदार हुई है। अब हम दिल की बातों पर तवज्जो नहीं देते, समझदार हुए हैं। हाँ, बड़ी ठोकरे खाकर हम समझदार हुए हैं, अब हम दिल की बातों पर तवज्जो नहीं देते। इस तरह में यह शेर याद है, وی کله چې بخ د چا کمای وخوري د اوخ د پاسړې سپای وخوري، او څوک چې د زړه منی، څوک چې د زړه منی او د خلکو نه منی، پوه شه دا سړی به خپل تندی وخوري. دا افریدی افریدی افریدی ورته وایي نور آی هاف نو
1: دا شیر خو مغه آی تھینک دا کوم شاعر چې کوم دی ګنده ما خیال چې افغانستان ولما خلچ وپا شي اوس وپا شي وی دی ا ونی مرشه سوراب سوراب
0: سوراب نه سوراب نه سوراب نه سوراب نه شیر نو خزر وکته مسل لټکی نه وخت دی مسل زمن دور کو